ये वंग ती दिले वंग रश ये ख्वाशीन जारोक शियार करन बाहु ब्रा कुश्तन खुश कुदाइक विरन नामुस शरफ रसन शंगाल नामुस پیشروج جیان کردستان ای که چو خورتین مه ای لوانین کرد ای گل کردستان

ये वंग ती दिले वंग रश ये ख्वाशीन ज़रूर शियार करें बाबू ब्रा कुश्तन खुश कुदाइक बिरन नामुसे शरफ़े रसन शंगाल नामुसे پیشروجه جیان کردستان ای که جو خورتین مه ای لوانین کرد ای گلی کردستان